0: Master Jewelers, 93 Hawson Grange Road, Bradford 7, 01274-414-760.
1: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
2: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
1: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
2: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
3: ब्रेडफोर्ड में फर्नीचर का सबसे खूबसूरत शोरूम लव फर्नीचर।
4: फर्नीचर तो आप घर घर देखते हैं, मगर जो देखते ही पसंद आ जाए वो है लव फर्नीचर, जहाँ पर ऑर्थोपेडिक डबल बेड सिर्फ 100 pounds से, जर्मन वार्डरोब, डाइनिंग टेबल, कॉफी टेबल, रग्स, कारपेट, मैट्रेसेस की वसी वैरायटी।
5: ओपन 7 डेज, 10 till 6, फ्री डिलीवरी ऑल ओवर वेस्ट यॉर्कशायर। लव फर्नीचर, कार्लाइल रोड, ब्रेडफोर्ड, अपोजिट बार्कलेज बैंक, फोन ब्रेडफोर्ड 9627229627222।
4: लव फर्नीचर, फर्नीचर यू लव।
6: ब्रेडफोर्ड एशियन रेडियो, our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677.
7: دوستو, شدید گرمی کا عالم ہے. Temperature 34 سیلسیس ہے. آپ کے کیا احوال ہیں؟ کیا آپ تمام تر احتیاطی تدابیر اختیار کیے ہوئے ہیں؟ میں بھی تمام تر تدابیر اختیار کیا. سب سے بڑا ہتھیار جو اس میں ہے وہ ہے پانی کا پینا. پانی کا کثرت سے استعمال رکھیے. چھاؤں میں بیٹھیں, اور اگر باہر ہیں تو چھاؤں میں ذرا ہلکا ہلکا واک کر رہے ہیں تو چھاؤں میں رہیں. بہرحال, ہم خوش آمدید کہنا چاہیں گے سراج منیر صاحب کو. شکیل بھائی بھی ایک خوبصورت گیت سننا چاہتے ہیں جو ہم ان کی نظر کریں گے, اور اس کے علاوہ ہمارے بہت ہی پیارے سی فیملی ہے ریاست صاحب کی, ہڈرسفیلڈ کی حسین فضاؤں میں, جو کہیں باہر گئے ہوئے تھے, اب گھر میں موجود ہیں اور کہتے ہیں کہ ہم نے کولر لگایا ہوا ہے اور اپنے سٹنگ روم میں بیٹھے اب آپ کا پروگرام سن رہے ہیں. اگر ہمارا تحفہ جو میں نے آغاز پروگرام میں آپ کو لکھوایا تھا ہماری نظر کر دیں تو بڑی نوازش. میاں, سر آنکھوں پر آپ کا تحفہ لے کر حاضر ہیں. اللہ آپ کو اور آپ کے اہل خانہ کو ہمیشہ اپنے حفظ و امان میں رکھے. تحفہ قبول کیجیے. ریاست, جیتے رہیے.